0: زیاده سونسی اون چیز این چوب او دوسی رسمان پونگا تشتی تانچیز این زربان ای سی ای انہیبیٹر تانچیز این انجوٹنسین کنورٹنگ انزائم پو انہیبیٹی یعنی بان بیفیا او دے ڈرگز پو دیس من پو تانچیز این چوب دیس ڈرگز ہیلپ ان inhibition of angiotensin gas pela yan tazis angiotensin ojan yung mat reni yung mat angiotensin fast po se kanyang kanwar sumse blood vessel yung constrict pa si BP kimo batis ni AC inhibitor de kanis man po na nari angiotensin ni las po ban bastang chas into enzyme las po ban bastang chas hindi waje ka angiotensin fast po se kanyang kanwar machana agye las po ang marukawar chachas yung chis ki wajah se बीपी बढ़ाई छे चांस छे छे में जो नी
1: दरे सुपाय अंते स्टॉक चिंगे ने नोट पीन हाइपरटेंशन डिस्कोर ला जना टॉक पना बो दिनी सियाचनो मोनी खोरतांस पो थमा थो नन्ने दुख ना यांग यंता ने बो थुक थुक देमन पोंगा इजाजत शस्ते बोस या जु खुदा नरसख मानी फगरियां

0: इसके अंतर्गत करगिल, द्रास और जंस्कार तीनों डिस्ट्रिक्ट में सेंसस का प्रक्रिया शुरू की जाएगी। सेंसर की प्रक्रिया कम्प्लीटली डिजिटल होगी। ये फर्स्ट सेंसस होगा जो कम्प्लीट डिजिटल बेसिस पे कराया जाएगा। इसमें जो पहली प्रक्रिया होगी वो सेल्फ एनुमरेशन की प्रक्रिया होगी, जो स्टार्ट की जाएगी 17 मई से लेकर 31 मई के बीच में, जिसमें हमारे सारे करगिल, द्रास और जंस्कार के डिस्ट्रिक्ट के तीनों डिस्ट्रिक्टों के जितने भी निवासी हैं वो खुद को सेल्फ एनुमरेशन एक्सरसाइज में पार्टिसिपेट कर सकते हैं। आपको sc.census.gov.in पे रजिस्टर करना है और अपना एनुमरेशन खुद से करना है। और उसके बाद सेंसस की प्रक्रिया दो फेज में कंडक्ट की जाएगी। जो पहला फेज होगा हाउस लिस्टिंग का फेज होगा, जो कि 1 जून से लेकर 30 जून के बीच में कंडक्ट होगा। एंड देन सेकेंड फेज होगा पॉपुलेशन एनुमरेशन का, जहां पे पॉपुलेशन सेंसस किया जाएगा, वो 1 सितंबर से लेकर 30 सितंबर के बीच में होगा। इन दोनों फेजेस में हमारे एनुमरेटर आपके घर के द्वार पहुंचेंगे। उसमें वो आपका फर्स्ट फेज में हाउस लिस्टिंग का हाउस की कंडीशन, हाउस की एमिनिटीज कंडक्ट करेंगे। सेकेंड फेज होगा पॉपुलेशन एनुमरेशन का फेज, जो कि हाउस होल्ड लेवल इन्फॉर्मेशन कलेक्ट की जाएगी, जो 1 सितंबर से लेकर 30 सितंबर के बीच में कंडक्ट किया जाएगा। इन दोनों फेजेस में हमारे एनुमरेटर आपके घर के द्वार पहुंचेंगे और इन सारी इन्फॉर्मेशन के बारे में जायजा लेंगे, और वो भी डिजिटली डेटा कलेक्ट किया जाएगा। इसलिए मेरी सारी करगिल और द्रास और जंस्कार के डिस्ट्रिक्ट के सारे निवासियों से रिक्वेस्ट है कि आप इसमें हमारे एनुमरेटर की बढ़ चढ़ के सहयोग करें।
1: کارگل ڈیموکریٹک الائنس سی گرپشک درنگ حاجی اصغر علی کربلائی گرالی کا ملک چونسین دی گرسپن نیشنل کانفرنس سینئر رہنما مرحوم قمر علی آخون کھوئی فیقپو کو چیئرمین ملسے کا یکسیت پن کھونگ نشگالیر گیپنا کو چیئرمینی اہدہ استنگما آیوت پن ممبر پارلیمنٹ نا نیشنل کانفرنس کارگل یونیٹی صدر حاجی حنیف جانی سجاد حسین کرگل مینگپو کو چیئرمین ملسے فیا دن لکھونس دی ترچھت پیکا کے ڈی اے ممبر سغز رن لکس بسے سجاد حسین کرگلی دی ملسے فیا منگ فیز بسین تقسو فیا زرنا سجاد حسین کرگلی کے ڈی اے انو کا انجمن جمعیت العلماء اسنا اشریہ کرگلی چوسنا نمائندگی بینچ گیوت وزیر اعظم نریندر مودی دل زے سمچو سخشی کا آکاشوانی کا من کی بات پروگرام رگیسترت دنر گیسترت نافل لوگ میمان سنگو خوری سمزون لپچک چین دیول زبری پروچکن پروگرام پہ رگیانا سمچو سوشبی رسی پروگرام ان دی پروگرام پہ فیا رنگ سمزون نریندر مودی ایپ یا مائی جی او وی اوپن فارم استرولیکا رنگ سمزون آن لائن پروچک پین چین بھارت ابنائے ہرمزلہ کمرشل بحری جہاز سنے کا حملہ بچس پہ شنٹے بکھا بسین دنا دی لسوک پور رن لکس مشیل لسمل تنسین زرین اقوام متحدہ بھارتی مستقل نمائندہ پی ہریش زرین میمان سے کا حملہ بچاؤنا جہاز رانی شرقشت پیکس گخستان چو اوشن لشک منظرین کھوئز عالمی تھوگی توانائی نا سپلائی نظام پہ سترنگ لکس اسکورنگ اقوام متحدہ اقتصادی دنا سماجی کونسلی گرالکا گرال بسیوت کن فیسپا گرف چگن کھوری سمزون گن چگن دیس پراؤن زربسون امانی ساحل نانگی مرلا بھارتی رگل در تقسی یوت کن کمرشل جہاشی کا حملہ بس یکما کھچی گیر گیپنا جناب پی حریش دی بیان پو اقوام متحدہ تنسین درنگ ہائپر ٹینشن نگز گخص کے لیے عالمی یکپو ملا کیونسین دیچی گی لو ایک ہتھوس پو سقلوخ سے ہائپر ٹینشن نگز گخص تنچاو دونا رنگی بلڈ پریشر پہ سرنگیم بو التین دکچاو یکسین دی جقبو ملا کیوں میں تنگور گیستریتی میمانزلا بلڈ پریشری سکورین عالمی تھوئے کا حگو تنگچاو ان اردلوکسی لنگی عالمی تنظیم ڈبلیو ایچ او جمہوری کانگو دنا یوگانڈا ایبولا زر میں سکورین میمانسی اردلوکسی فیا بین الاقوامی تھوئے کا گرپشک ملا کیوں سین ڈبلیو ایچ او ڈائریکٹر جنرل زرین دخسن سقپا دی نت پیسٹرولکا میمان سمگینا شوش بینا ارگیتی سترق نسون سے ارگیپنا دی گرپس پی گرل ملا کیونسین کرکٹ انڈین پریمیر لیگ کرکٹ ٹورنمنٹ درنگ درم شالی ہماچل پردیش کرکٹ ایسوسیشن سٹیڈیم پنجاب کنگز نا رویل چیلنجر بینگلوری برینگ تسوت سمنا فیتکا زرلا گوزوک سون سے رائل چیلنجرز بینگلور سے او ارنگشیاں رن نبگینا نشور سقنس رچوسین یاں درنگ شامی تو سوت اردن نا فیتکا دل